0: सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: सिल्भर प्यालेस विश्वसनीय, सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू, विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस, न त ठगिने

न मिसावटको चिन्ता, हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा

0: सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
0: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाभिन।
3: सिल्भर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम। सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
4: सिल्भर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्भर स्टेट,
4: सिल्भर स्टेट,
3: धर्मपथ न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

आदरणीय श्रोता, आज भाद्रपद शुक्ल चतुर्थी। आजको दिनमा गणपति गणाधिपति श्री गणेशजीको अवतार भएको गणेश पुराणमा बताइएको छ। हुन त शिव पुराणमा भाद्रपद महिनाको कृष्ण पक्षको चतुर्थीमा मङ्गलमूर्ति गणेशको अवतरण तिथि भनिएको छ। आज गणेश चतुर्थी एक प्रमुख उत्सवको रूपमा हामी मनाउँदछौँ। सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको यस पावन दिनको उपलक्ष्यमा मङ्गलमय शुभकामनाका साथमा प्रस्तुता म युवेन्द्र यहाँलाई स्वागत गर्दछु।

अत्यन्त सुन्दर स्थान रोजी पार्वतीजीले महादेवजीसँग पासा खेल्ने यो इच्छा व्यक्त गर्नुभयो। तब भगवान शिवजीले भन्नुभयो, खेल्न त खेल्ने, तर हाम्रो हार जितको साक्षी भने को हुनेछ त? तब पार्वतीले तत्काल त्यहाँ घाँसका तान्द्राहरू बटुलेर एक पुतला बनाउनु भयो र त्यसमा प्राण प्रतिष्ठा गरेर भन्नुभयो, बाबु हामी पासा खेल्न चाहन्छौँ, किन्तु यहाँ हार जितको साक्षी कोही छैन, अत खेलको अन्त्यमा तिमी हाम्रो हार जितको साक्षी भएर भन्नु कि हामीमा कसले जित्यो कसले हार्यो। सो बालकले टाउको हलायो, खेल आरम्भ भयो। दैव संयोग तिनैपल्ट माता पार्वतीले नै पासा जित्नुभयो। जब अन्तमा बालकदेखि हार जितको निर्णय गराइयो, तब बालकले यो जित महादेवको हो अर्थात् महादेव विजय भएको भनी बताइदिए। परिणामत पार्वतीजी अत्यन्त क्रुद्ध हुनुभयो। तब सो बालकको एउटा खुट्टा नचल्ने र त्यहाँको हिलोमा गाडी रहने यो दुःख सहितको श्राप दिनुभयो। तब बालकले विनम्रतापूर्वक भने, आमा मेरो यो व्यवहार अत्यन्त अज्ञानवश भएको हो, मैले कुनै कुटिलता अथवा द्वेषको कारण यस्तो गरेको होइन, मलाई क्षमा गर्नुहोस्, यो श्रापदेखि मुक्ति हुने उपाय बताउनुहोस्। तब ममतामयी माताको मनमा दया उत्पन्न भयो र उहाँले भन्नुभयो, यहाँ नागकन्याहरू गणेश पूजन गर्न आउनेछन्, उनको उपदेशदेखि तिमी गणेशको व्रत गरेर मलाई प्राप्त गर्नेछौ। यति भनेर महादेवसहित कैलाश पर्वततर्फ लाग्नुभयो। एक वर्षपछि त्यहाँ श्रावणमा नागकन्याहरू गणेश पूजनको लागि आए। नागकन्याहरूले गणेशको व्रत गरेर उक्त बालकलाई पनि व्रतको विधि बताए। तत्पश्चात बालकले 12 दिनसम्म श्री गणेशजीको व्रत गर्यो। तब गणेशजीले उसलाई दर्शन दिएर भन्नुभयो, म गणेशजी तथास्तु, यति भनेर अन्तर्ध्यान हुनुभयो। बालक भगवान शिवको चरणमा पुग्यो। भगवान शिवले त्यहाँसम्म पुग्न सक्ने अचम्मको साधना के गर्यो भनेर सुन्नुभयो। तब बालकले सारा कथा भगवान शङ्करलाई सुनायो। यसरी सिधै शिवजीका गएर सारा कुरा सुनाएको माता पार्वतीलाई चित्त बुझेन। उहाँ अप्रसन्न भएर शिवजीदेखि विमुख हुनुभयो। तदुपरान्त भगवान शङ्करले पनि बालकको तरिका 21 दिन पर्यन्त श्री गणेशजीको व्रत गर्नुभयो, जसको प्रभावले पार्वतीको मनमा स्वयं महादेवदेखि मिलनको इच्छा जागृत भयो। तत्पश्चात माता पार्वती कैलाश पर्वत पुग्नुभयो र शिवजीलाई सोध्नुभयो, भगवान यहाँले यस्तो कुन उपाय गर्नुभयो जसको फलस्वरूप म यहाँको नजिक आउनलाई अत्यन्त उद्यत रहिरहेँ, यसको व्रतको कथा के हो यो मलाई बताइदिनु पर्यो। तब पार्वतीजीले आफ्नो पुत्र कार्तिकेयसँग भेट्ने इच्छाले 21 दिनसम्म 21-21 संख्यामा दुब पुष्प र लड्डुहरूले गणेशजीको पूजन गर्नुभयो। 21 दिनमा कार्तिकेय स्वयं नै पार्वतीसँग भेट भयो र कार्तिकेयले पनि आफ्नो माताको मुखबाट व्रतको महिमा सुन्नुभयो र यही महिमा कार्तिकेयले ऋषि विश्वामित्रलाई भन्नुभयो। तब ऋषि विश्वामित्रले पनि ब्रह्म ऋषि हुनको लागि गणेशजीको यो व्रत बसे। तत्पश्चात त्यहाँबाट यस लोकमा लोक कल्याणको लागि श्री गणेशजीको व्रत बस्ने विधानसहित सम्पूर्ण ऋषिहरूले यस लोकको कल्याणार्थ सम्पूर्णहरूमा आजको दिनको व्रतको विधि बताए। आधुनिक श्रोता, यो कथा प्रसङ्ग पनि आजको दिनसँग जोडिएको छ।

0: सोच र समझदारीको सेतु एफएम अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: पातली, ए पातली,
4: किन गोक्रो सुक्ने गरी कराएको?
3: यहाँ मेरो सुट छैन, कमिज छैन, यो घरको कुरै अर्को छ।
4: यो चाहिँ के हो नि?
3: ओहो, बिहामा जानु पर्यो, राम्रो सुट चाहियो।
4: कस्तो? उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि, भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ।
3: वाह मेरी पातली,
5: राम्रो डिजाइन।

0: आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
2: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
5: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

श्रोता, आज भाद्रपद शुक्ल चतुर्थी गणपति गणाधिपति श्री गणेशजीको आजको दिनमा अवतरण भएको यो पावन दिन शिव पुराण अन्तर्गतको रुद्र संहिताको चतुर्थ कुमार खण्डमा यो वर्णन गरिएको छ कि माता पार्वतीले स्नान गर्नुभन्दा पहिले आफ्नो मैल निकालेर एक बालक उत्पन्न गरेर सो बालकलाई आफ्नो द्वारपाल बनाउनुभयो। यसरी ती बालक द्वारपाल भएको बेला भगवान श्री शङ्कर आफ्नो घरमा प्रवेश गर्न खोज्नुहुँदा बालकले श्री शङ्करलाई रोकिदिए। यसमा शिवगणहरूले बालकसँग भयङ्कर युद्ध गरे, तर सङ्ग्राममा उसलाई कसैले पनि पराजित गर्न सकेनन्। अन्ततोगत्व भगवान शङ्करले क्रोधित भएर आफ्नो त्रिशूलले उक्त बालकको शिर छेदन गरिदिनुभयो। यसबाट भगवती शिवा अत्यन्त क्रुद्ध हुनुभयो, अर्थात् माता पार्वती अत्यन्त क्रुद्ध हुनुभयो र प्रलय गर्ने विचार गर्नुभयो। अब यसबाट भयभीत देवताहरूले देवर्षि नारदको सल्लाहमा जगदम्बाको स्तुति गरेर माता पार्वतीलाई शान्त गरे। तब भगवान शङ्करको निर्देशमा विष्णुजीले उत्तर दिशामा सबैभन्दा पहिले भेटिएको जीव हात्तीको टाउको काटेर ल्याउनुभयो। कथाको प्रसङ्ग अलि लामो छ, सारांशमा भन्नुपर्दा यसरी टाउको हात्तीको टाउको काटेर विष्णुजीले ल्याउनुभयो। मृत्युञ्जय रुद्रले गजको उक्त मस्तकलाई बालकको शरीरमा जोडेर उसलाई पुनर्जीवित गरे। तब माता पार्वतीले हर्षितका साथ उक्त गजमुख बालकलाई आफ्नो हृदयमा लगाउनुभयो र देवताहरूमा अग्रणी भएको आशीर्वाद दिनुभयो। ब्रह्मा विष्णु महेशले उक्त बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिए। भगवान शङ्करले बालकलाई भने, गिरिजानन्दन, विघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरि हुनेछ। तिमी सबैको पूज्य बनेर मेरो समस्त गणहरूको अध्यक्ष हुनेछौ। गणेश्वर, तिमी भाद्रपद महिनाको कृष्ण पक्षको चतुर्थीको चन्द्रमाको उदित भएपछि उत्पन्न भएका छौ। यस तिथिमा व्रत गर्नेहरूको सबै विघ्नहरूको नाश हुनेछ र उसलाई सबै प्रकारको सिद्धि प्राप्त हुनेछ। कृष्ण पक्षको चतुर्थीको रात्रिमा चन्द्रोदयको समय तिम्रो पूजा गरे पश्चात व्रती चन्द्रमालाई अर्ध दिएर ब्राह्मणलाई मिष्ठान्न खुवाओस्, तदुपरान्त आफू पनि मिठाई भोजन गरोस्। वर्ष पर्यन्त श्री गणेश चतुर्थीको व्रतको मनोकामना अवश्य पूर्ण हुन्छ। यसरी यो शिव पुराण अन्तर्गतको रुद्र संहिताको चतुर्थ कुमार खण्डमा आजको पावन दिनको उपलक्ष्यमा वर्णन गरिएको छ।

यस लोकप्रिय प्रसारण संस्था एफएम अध्यात्म ज्योति मार्फत व्यवसाय वस्तु एवं सेवाको विज्ञापन गर्न इच्छुक महानुभाव सम्पर्क हेतु टेलिफोन नम्बर 9841289820 9841289820। लोकप्रिय प्रतिष्ठित रेडियो अध्यात्म ज्योतिमा विज्ञापन दिई आफ्नो व्यापार व्यवसायको प्रवर्धनका साथै आध्यात्मिक यात्रालाई टेवा दियौं। विज्ञापन सहयोगको लागि सम्पर्क फोन नम्बर 9841289820 9841289820। विज्ञापन दिई आफ्नो व्यापार व्यवसायको प्रवर्धनका साथै आध्यात्मिक यात्रालाई टेवा दियौं।

Shanti Radio. Shanti Radio. Shanti Radio.

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 500।

0: ओल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736।
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज भाद्रपद महिनाको शुक्ल पक्षको तृतीया तिथि, सनातन वैदिक एवं नेपाली लोक संस्कृतिमा आजको यस पावन दिनलाई हरितालिका तीजका रूपमा अत्यन्तै श्रद्धा, रातो परिधान, उल्लास र समर्पणका साथ मनाइन्छ। हरितालिका यो केवल एउटा पर्वको नाम मात्र होइन, यो त दुईवटा संस्कृत शब्दहरूको दिव्य योग हो। हरित अर्थात् हरण गरिएकी, अपहरण वा हरण भएकी, र आलिका अर्थात् सखीहरू वा साथीहरू, आफ्ना साथीहरूद्वारा हरण गरिएर वनमा लगिएकी र त्यही कठोर तपस्या गरी आफ्नो रोजाइको जीवन साथी प्राप्त गरेकी पार्वतीको स्वाभिमानको प्रतीक हो हरितालिका। तीजलाई धेरैले केवल पतिलाई लामो आयु माग्ने वा निराहार व्रत बसेर शरीरलाई कष्ट दिने पर्वको रूपमा मात्रै बुझ्छन्, तर यसको गहिरो पौराणिक धरातलमा हेर्ने हो भने तीज भनेको आफ्नो जीवनको निर्णय आफै गर्न पाउने नारीको मौलिक अधिकार र अखण्ड आत्मबलको ऐतिहासिक क्रान्ति हो। आजको 21औं शताब्दीमा जहाँ नारीहरू घरको चौघेराबाट निस्किएर अन्तरिक्ष र समाजका हरेक क्षेत्रमा नेतृत्व गरिरहेका छन्, यस्तो अवस्थामा हरितालिका तीजको पौराणिक कथा र यसभित्र लुकेको आध्यात्मिक दर्शन र यसको आधुनिक सान्दर्भिकता के हुन सक्ला त? आदरणीय श्रोता, आजको यो कार्यक्रममा हामी माता पार्वती र भगवान शिवको अमर पौराणिक कथा हरितालिका नामाकरणको रहस्य, तीजको आध्यात्मिक स्वास्थ्य पक्ष र वर्तमान युगमा तीजले बोकेको नारी सशक्तिकरणको सन्देशबारे चर्चा गर्नेछौँ। आदरणीय श्रोता, कथा सत्ययुगको हो। हिमवत् खण्डका राजा हिमालय, रानी मेनाकी, अत्यन्त सुन्दरी सुशीला र तेजस्वी पुत्री थिइन् पार्वती। माता पार्वतीले बाल्यकालदेखि नै भगवान शिवलाई आफ्नो पति मानिसक्नु भएको थियो। उहाँको मन, मस्तिष्क र आत्मामा केवल कैलाशपति महादेवको ध्यान थियो। उहाँ भगवान शिवलाई आफ्नो सर्वस्व मान्नुहुन्थ्यो। तर पिता हिमालय आफ्नी सुकुमारी छोरीको विवाह कुनै ऐश्वर्यशाली, राजसी र सम्पन्न देवसँग गराउन चाहनुहुन्थ्यो। उहाँको नजरमा भस्म घस्ने जटाधारी र वैरागी शिव पार्वतीका लागि उपयुक्त वर हुनुहुन्न थियो। त्यही समयमा देवर्षि नारद राजा हिमालयको दरबारमा आउनुभयो। नारदजीले भगवान विष्णुका तर्फबाट पार्वतीको विवाहको प्रस्ताव ल्याउनुभयो। राजा हिमालय अति प्रसन्न भए र आफ्नी पुत्री पार्वतीको विवाह विष्णुसँग गराइदिने वचन दिए। जब यो समाचार माता पार्वतीले सुन्नुभयो, उहाँको हृदय फाट्यो। उहाँ विष्णु भगवानको आदर गर्नुहुन्थ्यो, तर उहाँको मन त शिवजीमा समर्पित भइसकेको थियो। अर्कैसँग विवाह गर्नुपर्ने खबरले पार्वती गहिरो शोकमा पर्नुभयो। तब पार्वतीले आफ्ना सखीहरू सामुन्य आफ्नो पीडा व्यक्त गर्दै भन्नुभयो, हे सखी, मेरो मन त सधैँका लागि महादेवमा समर्पित भइसकेको छ। यदि मेरा पिताले मलाई मेरो रोजाइ बिना अर्कालाई सुम्पिदिनुहुन्छ भने म यो जीवन त्याग्न तयार छु, तर अर्कैको पत्नी बन्न सक्दिनँ। तब सखीहरू अत्यन्त सहानुभूतिपूर्ण स्वरमा भन्छन्, हे राजकुमारी, शोक नगर, हामी तिमीलाई मद्दत गर्नेछौँ। हामी तिमीलाई पिताको नजरबाट बचाएर यस्तो गहन वनमा लैजानेछौँ जहाँ कसैले तिमीलाई भेट्टाउन सक्ने छैन। तब माता पार्वतीका सखीहरूले उहाँलाई गुप्त रूपमा हरण गरेर एउटा घनघोर वनको गुफाभित्र पुर्याए। तब सखीहरूद्वारा हरण गरिएकी हुनाले यो व्रतको नाम हरितालिका रहन गयो। त्यो निर्जन र भयानक जङ्गलमा माता पार्वतीले भाद्रपद शुक्ल तृतीयाका दिन बालुवाको शिवलिङ्ग स्थापना गर्नुभयो। उहाँले पानीको थोपासम्म पनि नपी, अन्नको सानो कणसम्म पनि नखाई निराहार र निर्जला रहेर कठोर तपस्या गर्नुभयो। दिनभरि भगवान शिवको नाम जप गर्दै रातभरि अहोरात्र जागरण बसेर उहाँले बालुवाको लिङ्गमा फूल, पत्र र चन्दन चढाएर पूजा गर्नुभयो।
उहाँको तपस्या यति कठोर थियो कि उहाँको तपो अग्निले तिनै लोक काप्न थाल्यो। पार्वतीको यो अद्भुत अविचलित र पवित्र प्रेम अनि तपस्याबाट प्रसन्न भई स्वयं भगवान शिव प्रकट हुनुभयो। तब भगवान श्री शिव दयालु र करुणामय स्वरमा भन्नुहुन्छ, हे पार्वती, तिम्रो यो निष्काम भक्ति, धैर्य र संकल्पबाट म अत्यन्तै प्रसन्न भए। माग, तिमी के वरदान माग्न चाहन्छौ? तब पार्वती भक्तिभाव र अश्रुपूरित स्वरमा भन्नुहुन्छ, हे महाकाल, हे त्रिलोकीनाथ, यदि हजुर म प्रति प्रसन्न हुनुहुन्छ भने मलाई आफ्नो अर्धाङ्गिनीको रूपमा स्वीकार गर्नुहोस्। मेरो यो व्रत सफल होस्। भगवान शिवले माता पार्वतीको यो प्रार्थना स्वीकार गर्नुभयो र उहाँलाई पत्नीको रूपमा स्वीकार्ने वरदान दिनुभयो। पछि हिमालय पार्वती आफ्नो छोरीलाई खोज्दै जङ्गलमा पुगे। पार्वतीको दृढ संकल्प र शिवजी प्रतिको समर्पण देखेर राजा हिमालयले आफ्नो हठ त्यागे र धुमधामका साथ पार्वतीको विवाह भगवान शिवसँग गराइदिए।

0: नारीहरूको महान चाड तीजको शुभ अवसरमा सम्पूर्ण नेपाली नारीहरू प्रति मङ्गलमय शुभकामना अर्पण गर्दछ।
1: सिल्भर प्यालेस विश्वसनीय, सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू, विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस। न त ठगिने डर, न मिसावटको चिन्ता, हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस, पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड, होलसेल तथा रिटेल सेवा।
2: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
3: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
2: श्रेष्ठ

0: उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98020 76888।
2: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

आदरणीय श्रोता, हामीले पौराणिक कथा त सुन्यौं, तर के तीज केवल एउटा पौराणिक घटना मात्रै हो? अध्यात्म, योगशास्त्र वा स्वास्थ्य विज्ञानका अनुसार तीजको महत्व कति गहिरो छ त विचार गरौं। पार्वतीको कथाले सिकाउँछ कि यदि मानिसको मनमा आफ्नो लक्ष्य

लक्ष्य, लक्ष्य रूपी शिव। यो प्रति दृढ संकल्प छ भने बाहिरी कुनै पनि शक्तिले उसलाई रोक्न सक्दैन। तीज भनेको अरूका लागि होइन, आफ्नै आत्मबल बढाउने यो साधना हो। स्वास्थ्य विज्ञानका अनुसार वर्षको एकपटक निराहार वा अल्पहार रहेर व्रत बस्दा पाचन प्रणालीले आराम पाउँछ, शरीरभित्र रहेका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन्। तर व्रतको नाममा शरीरलाई गम्भीर हानि पुग्ने गरी निर्जला बस्नुभन्दा आफ्नो स्वास्थ्यको स्थिति अनुसार सात्विक रहेर व्रत बस्नु नै सच्चा धर्म हो। तीजको अर्को ठूलो आध्यात्मिक र मानसिक पक्ष हो दर खाने र दिदी बहिनीहरूलाई भेला हुने परम्परा। विवाह भएर टाढा गएका महिलाहरू वर्षभरिका दुःख, वेदना र पीडाहरू साट्न माइत आउने गर्छन्। आफ्ना सखीहरूसँग नाच्दा गाउँदा र मनमा कुरा पोख्दा मनभित्रको सबै तनाव यो बगेर जान्छ। यो एउटा अद्भुत सामाजिक मनोवैज्ञानिक चिकित्सा हो जसलाई साइकोलोजिकल हिलिङ भनिन्छ।

0: एड्रेस सुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
0: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आस्था सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
5: टुगेदर

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नारीहरूको महान चाड तिजको शुभ अवसरमा सम्पूर्ण नेपाली नारीहरू प्रति मङ्गलमय शुभकामना अर्पण गर्दछ।
1: अब कुरा गरौँ आजको 21औं शताब्दीको तिजको। आज हाम्रो समाजमा तिज मनाउने शैली कता जाँदैछ? एक महिना अघिदेखि नै पार्टी प्यालेसहरूमा टडक भडक गहना र कपडाको होडबाजी, महँगा दरका नाममा मादक पदार्थको सेवन र अभक्ष्य भोजनको प्रयोग र सामाजिक सञ्जालमा देखावटीपन, सो अफ। के तिजको वास्तविक मर्म यही हो? माता पार्वतीले त जङ्गलको शान्त वातावरणमा बालुवाको लिङ्ग बनाएर सादगी र त्यागको पूजा गर्नुभएको थियो। तर आजको तिज त्याग र साधनाको पर्व नरहेर प्रदर्शन र उपभोगको पर्व बन्दै गएकोमा चिन्ता व्यक्त हुन थालेको छ। हामीले यो बुझ्न जरुरी छ, जोसँग महँगा गहना, महँगा कपडाहरू रबाफ देखाउने साधन छैनन्, के उनीहरूका लागि तिज तिज होइनन्? तिजले त धनी र गरिब, ठुला र साना सबै नारीहरूलाई एउटै रातो रगमा बाँधेर समानताको सन्देश दिनुपर्ने हो। टडक भडकले गरिब र विपन्न महिलाहरूका माझ हीन भावना पैदा गरिरहेको छ।

आजले श्रोता, आजको आधुनिक युगमा तीजको सान्दर्भिकतालाई नयाँ दृष्टिकोणबाट हेर्न जरुरी छ। हरितालिकाको कथाले त उही सत्य युगमै देखाएको थियो कि नारीलाई आफ्नो जीवनसाथी रोज्ने र आफ्नो जीवनको निर्णय आफै गर्ने अधिकार छ। आजको युगमा तीज मनाउनुको अर्थ नारीहरूले आफ्ना शिक्षा, आफ्नो कर्म र जीवनका निर्णयहरू स्वतन्त्र रूपमा लिन पाउने वातावरण सिर्जना गर्नु हो। भनिन्छ, तीजमा महिलाहरूले पतिको दीर्घायुका लागि व्रत बस्छन्। तर सनातन धर्ममा शिव र शक्ति अर्थात् पार्वती एक अर्काका परिपूरक हुन्। शिव बिना शक्ति अधुरो छ र शक्ति बिना शिव सबसरह हुन्छन्। त्यसैले साँचो तीज त्यो हो जहाँ पति र पत्नी बीच प्रेम, सम्मान र बराबरीको सह अस्तित्व रहन्छ।

0: नारीहरूको महान चाड तीजको शुभ अवसरमा सम्पूर्ण नेपाली नारीहरू प्रति मङ्गलमय शुभकामना अर्पण गर्दछ।
1: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइ पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने,
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9832545 54,
3: 9849528781।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411, 9820276888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: NBL ऑटो लोन,
10: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
9: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

आदरणीय श्रोता, केवल श्रीमानको गोडाको पानी खाँदैमा वा अन्धभक्त बन्दैमा धर्म हुँदैन। धर्म त तब हुन्छ जब श्रीमानले श्रीमतीको सम्मान गर्छन् र श्रीमतीले श्रीमानको सुख दुःखमा साथ दिन्छन्। आजका नारीहरूले केवल पतिको लामो आयु मात्र माग्ने होइन, समाजमा व्याप्त हिंसा, दाइजो जस्ता कुप्रथा र असमानता विरुद्ध एकजुट भएर आवाज उठाउने पार्वती रूपी शक्ति पनि बन्नुपर्छ। आदरणीय श्रोता, हरितालिका तीज केवल रातो साडी, पोते र व्रतको गणित मात्र होइन, यो त नारीभित्र लुकेको असीम धैर्य, स्वाभिमान, समर्पण र आत्मचेतनाको महान उत्सव हो। आउनुहोस्, यो तीजमा हामी टडक भडक र देखावटीपनलाई त्यागेर तीजको वास्तविक सादगी, सांस्कृतिक पवित्रता र मौलिकतालाई जोगाऊ। दिदी बहिनीहरू बीचको आपसी प्रेम, भातृत्व र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाऊ। हरितालिका तीजको यस पावन अवसरमा सम्पूर्ण श्रोताहरू, विशेष गरी आमा, दिदी बहिनी अनि नारी शक्तिहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र अखण्ड सौभाग्यको हार्दिक मङ्गलमय शुभकामना।

एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज भाद्रपद महिनाको शुक्ल पक्षको पावन चतुर्थी तिथि, सनातन वैदिक परम्परामा आजको यस पवित्र दिनलाई श्री गणेश चतुर्थीका रूपमा अत्यन्तै श्रद्धा, भक्ति र भावका साथ मनाइन्छ। संसारमा कुनै पनि शुभ कर्मको प्रारम्भ गर्नुअघि, मण्डप बनाउनु अघि वा ज्ञानको नयाँ ढोका खोल्नु अघि हामी सबैभन्दा पहिले भगवान श्री गणेशलाई स्मरण गर्छौँ। तर किन त? के गणेशजी केवल हात्तीको शिर भएका एउटा पौराणिक पात्र मात्र हुनुहुन्छ, वा उहाँ हाम्रो शरीरभित्र लुकेको मुटु, मस्तिष्क र चेतनाको सन्तुलन हुनुहुन्छ? आदरणीय श्रोता, जबसम्म मानिसले आफ्नो जीवनमा चेतना र विवेकको दीप बाल्दैन, तबसम्म बाहिरी पूजाको कुनै अर्थ रहँदैन। आजको यो विशेष कार्यक्रममा हामी श्री गणेशको उत्पत्तिको पूर्ण र रहस्यमय पौराणिक गाथा, माता पिताको परिक्रमाको दिव्य आख्यान, चन्द्रमाको अहंकार र सेमन्तक मणिको कथा, अनि गणेश स्वरूपको गहिरो अध्यात्म शास्त्र र वर्तमान समाजका लागि यसको जीवन उपयोगी प्रेरणाको बारेमा चर्चा गर्नेछौँ।

कथा सत्य युगको हो। दिव्य स्वरूपले सुशोभित हिम्मत खण्डको सर्वोच्च शिखर कैलाश पर्वत भगवान शिव एकाग्र चित्तले महासमाधिमा लीन हुनुहुन्थ्यो। सोही समयमा माता जगदम्बा पार्वतीले स्नान गर्न जाने विचार गर्नुभयो। कैलाश पर्वतमा उहाँको निजी भवनको सुरक्षाका लागि कोही पनि नभएकाले माता पार्वतीले आफ्नो दिव्य शक्ति र शरीरको चन्दन केसर मिश्रित उपटनलाई एकत्रित गर्नुभयो। उहाँले त्यो माटो र चन्दनबाट एउटा अत्यन्तै रूपवान तेजस्वी र बलिष्ठ बालकको मूर्ति बनाउनुभयो। माता पार्वतीले आफ्नो प्राण ऊर्जाद्वारा त्यो बालकमा प्राण प्रतिष्ठा गरिदिनुभयो। बालक जीवित भएर खडा भयो। माता पार्वतीले त्यो बालकको मस्तक चुम्दै भन्नुभयो, हे पुत्र, तिमी मेरो मानस पुत्र हौ। म स्नान गृहमा जाँदैछु। मेरो अनुमति बिना यो भवनको ढोकाबाट संसारको कुनै पनि प्राणी भित्र नआओस्। यो तिम्रो पहिलो धर्म हो। सो बालकले हातमा एउटा ठुलो दण्ड लौरो लिएर ढोकामा पहरा दिन थाले। आमा प्रतिको भक्ति र कर्तव्य उहाँको नसा नसामा बगिरहेको थियो। त्यही समयमा वर्षौंको महासमाधि पूरा गरी जगत पिता भगवान शिव माता पार्वतीको भवन तर्फ आउनुभयो। शिव सोझै भित्र प्रवेश गर्न खोज्दा बालकले आफ्नो दण्ड अगाडि सार्दै रोक्नुभयो। बालकलाई यो थाहा थिएन कि उहाँका सामुन्ने स्वयं ब्रह्माण्डका स्वामी महादेव खडा हुनुहुन्छ र शिवजीलाई पनि यो थाहा थिएन कि यो बालक माता पार्वतीको प्राणप्रिय पुत्र हो। तब भगवान श्री शिव भन्नुहुन्छ, हे अज्ञान बालक, तिमी कसलाई रोक्दैछौ? म यो कैलाशको स्वामी महादेव हुँ। पार्वती मेरो अर्धाङ्गिनी हुन्। मेरो बाटोबाट हट। तब बालक भन्दछन्, हे तपस्वी, हजुर जो सुकै हुनुहोस्, यो मेरी आमाको निजी भवन हो। आमाको आदेश बिना म ब्रह्मा विष्णु वा स्वयं काललाई पनि भित्र जान दिने छैन। यो मेरो कर्तव्य हो। बालकको अडान देखेर शिवजीका गणहरू नन्दी भृङ्गी र भूत प्रेतहरू बालकलाई हटाउन अघि बढे। तर बालकको अद्भुत शक्ति सामु शिवगणहरू परास्त भए। नन्दी र भृङ्गी भूमिमा पछारिए। आफ्ना गणहरूको पराजय देखेर महादेवको तेस्रो नेत्र क्रोधले प्रज्वलित भयो। महाप्रलयको वातावरण सिर्जना भयो। शिवजीले आफ्नो अमोद त्रिशूल चलाउनु भयो र एकै प्रहारमा बालकको शिर धडबाट अलग गरिदिनुभयो। बालक निष्प्राण भएर लडे। स्नान सकेर बाहिर आउनुभएकी माता पार्वतीले जब आफ्नो पुत्रको रक्त रञ्जित छिन्न भिन्न शव देख्नुभयो, तब उहाँको मुटु फाट्यो। उहाँको आँसु महाप्रलयको जल प्रपात बन्यो। माता पार्वतीले महाकाली र आदिशक्तिको विकराल रूप धारण गर्नुभयो। मेरो पुत्रको हत्या भयो। जसले मेरो निर्दोष बालकको प्राण लियो, अब त्यो ब्रह्माण्डमा रहँदैन। म सम्पूर्ण सृष्टि सूर्य चन्द्र तारा देवताहरूलाई भस्म गरिदिन्छु। ब्रह्माण्ड काप्न थाल्यो। ब्रह्मा विष्णु र सम्पूर्ण देवताहरू माता पार्वतीको चरणमा परेर क्षमा माग्न थाले। भगवान शिवको क्रोध पनि शान्त भयो। उहाँलाई आफ्नो गल्तीको बोध भयो। भगवान शिव तब भन्नुहुन्छ, हे देवी, शान्त हो, तिम्रो पुत्र नष्ट भएको छैन, म उसलाई पुनः जीवन दिनेछु। तब भगवान शिवले भगवान श्री विष्णुलाई उत्तर दिशातर्फ गरेर सुतिरहेको आमाको ममता पाउँदै गरेको कुनै प्राणीको शिर ल्याउन आदेश दियो। तब विष्णु भगवानले एउटा दिव्य र ज्ञानी हात्ती गजको बच्चाको शिर लिएर आउनुभयो। भगवान शिवले त्यो हात्तीको शिर बालकको धडमा जोडिदिनुभयो र ब्रह्माजीका साथै सबै देवताहरूले मन्त्र उच्चारण गरी बालकमा पुनः प्राण संचार गराए। बालक जीवित भएर उठे।
माता पार्वतीले आफ्नो पुत्रलाई छातीमा लगाउनु भयो र सम्पूर्ण देवताहरूले बालकलाई आशीर्वाद र दिव्य शक्तिहरू प्रदान गरे। तब भगवान शिवले बालकको मस्तकमा हात राख्दै घोषणा गर्नुभयो, हे पुत्र, तिमी आजदेखि मेरा सम्पूर्ण गणहरूका स्वामी अर्थात् गणपति भयो। यो ब्रह्माण्डमा कुनै पनि यज्ञ, पूजा, विवाह वा मङ्गल कार्य गर्दा सबैभन्दा पहिले तिम्रो पूजा गरिनेछ। जसले तिमीलाई प्रथममा पूज्यको रूपमा स्मरण गर्दैनन् उसका सम्पूर्ण पुण्यहरू निष्फल हुनेछन् र कार्यमा विघ्न आउनेछ। त्यसैले तिमी विघ्नहर्ता भनेर चिनिनेछौ।

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
6: सिल्वर प्यालेस न्यू कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
10: सम्पर्क नम्बर 5320411 98020 76888।

श्री गणेशको बुद्धिमत्ता र विवेक दर्शाउने एउटा अत्यन्तै प्रेरक र पौराणिक कथा छ। एकपटक देवर्षि नारद कैलाशमा एउटा दिव्य ज्ञानको फल अर्थात् अमृत फल लिएर आउनुभयो। त्यो फल यस्तो थियो, जसले खान्छ उही ब्रह्माण्डको परम ज्ञानी हुनेछ। माता पार्वती र शिवजीले आफ्ना दुई पुत्रहरू कार्तिकेय र गणेशजीलाई अगाडि बोलाउनु भयो। तर समस्या के थियो भने त्यो फल काट्न मिल्दैन थियो, कुनै एकले मात्रै खानु पर्थ्यो। तब भगवान शिवले भन्नुभयो, तिमीहरू दुवै मेरा प्रिय पुत्र हौ, त्यसैले जसले सबैभन्दा पहिले यो सम्पूर्ण ब्रह्माण्डको तीन पटक परिक्रमा गरेर कैलाश फर्किन्छ उसैलाई यो फल दिइनेछ। यो सुन्नासाथ कार्तिकेय आफ्ना तीव्र गतिको सवारी मयूरमा सवार भएर तीव्र गतिमा ब्रह्माण्ड परिक्रमाको लागि उड्नुभयो। यता गणेशजीको सवारी त सानो मुसा थियो। गणेशजीले सोच्नुभयो, मेरो गतिले त यो ब्रह्माण्ड घुम्न सकिँदैन। गणेशजीले आफ्नो परम विवेकको प्रयोग गर्नुभयो। उहाँले आफ्ना माता पार्वती र पिता परमेश्वर शिवलाई दिव्य आसनमा बसाउनुभयो। उहाँले माता पिताको चरण स्पर्श गरी भक्तिपूर्वक तीन पटक उहाँहरूको परिक्रमा गर्नुभयो र हात जोडेर उभिनुभयो। तब शिव र पार्वती आश्चर्य एवं प्रसन्न भएर भन्नुहुन्छ, हे गणेश, तिमी ब्रह्माण्ड परिक्रमा गर्न गएनौ, यहाँ माता पिताको परिक्रमा किन गर्यौ? तब गणेशजी विनम्र र ज्ञानी स्वरमा भन्नुहुन्छ, हे पूज्य माता पिता, वेद र शास्त्रहरू भन्छन् कि सम्पूर्ण ब्रह्माण्ड, सम्पूर्ण तीर्थ र सम्पूर्ण लोक माता पिताको चरण कमलमा निहित हुन्छ। आफ्ना आमा बाबु भन्दा ठुलो ब्रह्माण्ड यो संसारमा केही छैन। मैले हजुरहरूको परिक्रमा गरेर सिङ्गो ब्रह्माण्डको परिक्रमा गरिसकेँ। गणेशजीको यो अगाध ज्ञान, विवेक र माता पिता प्रतिको भक्ति देखेर शिव पार्वती अश्रुपूरित हुनुभयो। भगवान शिवले त्यो अमृत फल गणेशजीलाई सुम्पिँदै भन्नुभयो, हे गणेश, गति भन्दा ठुलो विवेक हो, तिमी नै यो ब्रह्माण्डका सबैभन्दा ज्ञानी र बुद्धिमान पुत्र हौ।

0: सुन्न समझदारीको सेतु एफएम अध्यात्म ज्योति।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: पातली, ए पातली,
6: किन गोक्रो सुक्ने गरी कराएको?
5: यहाँ मेरो सुट छैन, कमिट छैन, यो घरको कुरै अर्को छ।
6: यो चाहिँ के हो नि?
5: ओहो, बिहामा जानु पर्यो, राम्रो सुट चाहियो।
6: कस्तो? उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि, भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ।
5: वाह मेरी पातली,
7: राम्रो डिजाइन, छिटो सिलाइ र रेडिमेड पोसाकहरूको लागि सम्झन होस् श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार काठमाडौँ।

जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल। ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

आदरणीय श्रोता, गणेश चतुर्थीसँग एउटा चेतावनी मूलक कथा पनि जोडिएको छ। गणेश चतुर्थीका दिन गणेशजी भक्तहरूले चढाएको मोदक, लड्डु र खीर खाएर आफ्नो सवारी मुसामा चढी भ्रमण गर्दै हुनुहुन्थ्यो। अत्याधिक मोदक अर्थात् लड्डु खाएकाले उहाँको पेट निकै ठूलो भएको थियो। अकस्मात बाटोमा एउटा कालो सर्प आयो, जसलाई देखेर मुसा तर्सियो र गणेशजी भुइँमा लड्नुभयो। उहाँको हातबाट मोदकहरू भुइँमा छरिए। गणेशजी शान्त भएर ती मोदकहरू पुनः आफ्नो हातमा राख्नुभयो र सर्पलाई कम्मरमा पेटी बनाएर बाँध्नुभयो। यो दृश्य आकाशबाट आफ्नो सौन्दर्य र उज्यालोको अहंकार बोकेका चन्द्रमाले हेरिरहेका थिए। चन्द्रमाले गणेशजीको हात्तीको मुख अनि ठूलो पेट र लडेको दृश्य देखेर ठूलो स्वरमा उपहास गरे।

कसैको शारीरिक बनावट वा लासारीमाथि उपहास गर्नु अहंकारको पराकाष्ठा हो। गणेशजीले चन्द्रमालाई पाठ सिकाउन श्राप दिनुभयो। हे चन्द्रमा, तिमीलाई आफ्नो रूपको यति धेरै घमण्ड छ। आज भाद्र शुक्ल चतुर्थीका दिन जसले तिम्रो अनुहार हेर्नेछ उसमाथि समाजमा झुटो लाञ्छना र चोरीको कलङ्क लाग्नेछ। तब चन्द्रमा लज्जित भएर समुद्रको पानीमा लुके। संसारमा अन्धकार छायो। पछि देवताहरूको प्रार्थना र चन्द्रमाको पश्चातापपछि गणेशजीले श्रापलाई कम गर्दै भन्नुभयो, वर्षको अन्य दिन चन्द्रमाको पूजा हुनेछ, तर भाद्र शुक्ल चतुर्थीका दिन चन्द्र दर्शन गरेमा कलङ्क लाग्नेछ। यदि कसैले भूलवश हेरेमा श्रीमद् भागवतको श्रीमन्तक मणिको कथा सुनेपछि मात्रै यो दोष काटिनेछ। आदरणीय श्रोता, अहिलेसम्म हामीले कथाहरू सुन्यौं। अब आउनुहोस्, गणेशजीको त्यो स्वरूपभित्र लुकेको योग शास्त्र र अध्यात्म शास्त्रलाई बुझौं। मानव शरीरमा 7 मुख्य चक्रहरू हुन्छन्। तीमध्ये सबैभन्दा तल्लो र पहिलो चक्र हो मूलाधार चक्र। भगवान श्री गणेश मूलाधार चक्रका अधिष्ठात्री देव हुनुहुन्छ। जबसम्म मूलाधार चक्र सन्तुलित हुँदैन, तबसम्म मानिसको ध्यान, कुण्डलिनी शक्ति र आध्यात्मिक उन्नति यो असम्भव छ। त्यसैले कुनै पनि साधना अघि गणेशजीको पूजा गरिन्छ। आदरणीय श्रोता, गणेशका विभिन्न अङ्गहरूको दिव्य प्रतीक, हात्तीको ठूलो शिर यो महाबुद्धिको प्रतीक हो। मानिसले आफ्नो सोचलाई सानो र संकुचित होइन, हात्तीको शिर जस्तै विशाल बनाउनु पर्छ। भगवान श्री गणेशको सानो आँखा यो सूक्ष्म दृष्टि र एकाग्रताको प्रतीक हो। बाहिरी संसारका व्यर्थ कुरा हेर्नुभन्दा आफू भित्र हेर्ने यो अभ्यास गर। ठूलो कान यो श्रवण शक्ति र धैर्यको प्रतीक हो। ज्ञानी मानिसले धेरै सुन्छ र कम बोल्छ। सुन्ने धैर्य नै बुद्धि विकासको पहिलो जग हो। सुण अर्थात् विवेक। हात्तीको सुण यति लचिलो हुन्छ कि यसले विशाल रुखलाई उखेल्न पनि सक्छ र भुइँमा खसेको मसिनो घाँस पनि टिप्न सक्छ। यसले सिकाउँछ कि जीवनमा परिस्थिति अनुसार बलियो र मसिनो दुवै बन्न सक्ने अनुकूलता हुनुपर्छ।

0: क्याप्टेन रेग्मीज फार्म हाउस।
1: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
0: क्याप्टेन रेग्मीज फार्म हाउस,
1: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
0: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
1: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
0: सेमिनार गोष्ठीका लागि उपयुक्त
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
0: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
0: 9141470161,
1: 9032454,
0: 9949528781।
2: NBL अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड।

आदरणीय श्रोता, अहिलेको 21 औं शताब्दीको आधुनिक मानव जीवनलाई हेरौँ। आज हामी गणेश चतुर्थी मनाउँदैछौँ, ढोल बजाउँदैछौँ, मन्दिरहरूमा पूजा हुँदैछ, विभिन्न गणेश मन्दिरहरूमा मन्दिरलाई सजाएर उत्सव मनाइँदैछ। तर के हामीले गणेशको एउटा पनि गुण जीवनमा उतारेका छौँ त? आज मानिससँग डिग्री छ तर विवेक छैन, प्रविधि छ तर धैर्य छैन, सामाजिक सञ्जालमा हजारौँ साथी छन् तर कसैको दुःख सुनिदिने गणेशको जस्तो ठूलो कान कसैसँग छैन। आदरणीय श्रोता, आजको समाजका मुख्य तीनवटा विघ्नहरू र गणेशजीको प्रेरणा लिनु जरुरी छ, आवेश र असहनशीलता। आज मानिस सानो कुरामा रिसाउँछ, सम्बन्ध तोड्छ र अपसादमा अर्थात् डिप्रेसनमा जान्छ। गणेशजीको ठूलो पेटले सिकाउँछ, जीवनमा आउने अपमान, दुःख, आलोचना र उतार चढावलाई आफ्नो पेटभित्र पचाउन सिक, सडकमा पोख्दै नहिड, माता पिताको उपेक्षा। आज धेरै युवाहरू आफ्ना वृद्ध आमा बाबुलाई वृद्ध आश्रम पठाएर ईश्वर खोज्न मन्दिर धाउँछन्। गणेशजीको कथाले स्पष्ट भन्छ, माता पिताको चरण नै संसारको सबैभन्दा ठूलो मन्दिर र ब्रह्माण्ड हो। अहंकार र प्रदर्शन। चन्द्रमाको कथाले चेतावनी दिन्छ कि यदि तिमीसँग सुन्दरता, धन वा पद छ भने त्यसको घमण्ड नगर, अर्काको गरिबी वा दुर्दशामाथि हाँस्ने मानिसलाई समयले एक दिन कलङ्कित बनाइदिन्छ। आदरणीय श्रोता, भगवान श्री गणेश कुनै टाढाका देवता हुनुहुन्न, उहाँ त हामी भित्रै रहेको सद्बुद्धि, धैर्य, मात्र पितृभक्ति र विघ्न नाशक आत्मबल हुनुहुन्छ। आउनुहोस् यो गणेश चतुर्थीमा हामी संकल्प गरौँ, आफ्नो मनभित्रको अहंकारको चन्द्रमालाई त्याग्नेछौँ, आफ्ना आमा बाबुलाई ब्रह्माण्ड सरह सम्मान गर्नेछौँ र अरूको कुरा ध्यानपूर्वक सुन्ने धैर्यवान बन्नेछौँ। श्री गणेश चतुर्थीको यस पावन अवसरमा सम्पूर्ण आदरणीय श्रोता, यहाँहरूमा विघ्नहर्ता श्री गणेशले सर्व विघ्न विनाश गरी सुख, शान्ति, सुस्वास्थ्य र परम विवेक प्रदान गरून्। हार्दिक मङ्गलमय शुभकामना। जय श्री गणेश।

यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: स्वस्थ समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: पातली, ए पातली,
6: किन गोक्रो सुक्ने गरी कराएको?
5: यहाँ मेरो सुट छैन, कमिज छैन, यो घरको कुरै अर्को छ।
6: यो चाहिँ के हो नि?
5: ओहो, बिहामा जानु पर्यो, राम्रो सुट चाहियो।
6: कस्तो? उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि, भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ।
5: वाह मेरी पातली,
7: राम्रो डिजाइन, छिटो सिलाइ र रेडिमेड पोसाकहरूको लागि सम्झनुहोस् श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार काठमाडौँ।

0: आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
4: शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस,
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9832545054,
2: 9849527781।
4: NBL Auto Loan।
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहान कोठी

0: FM FM FM FM AJ 104.8 MHz. Ya game e ni apo sunau AJ
1: mesen mesen mesen mesen mesen.
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आशा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।

0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320711 9802076888।
1: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सिल्भर प्यालेस विश्वसनीय, सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाडाहरू, विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरू को लागि सिल्भर प्यालेस, न त ठगिने डर न मिसावट को चिंता, हरेक सामान मा 100% शुद्धता को ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस, पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड, होलसेल तथा रिटेल सेवा।
1: हरेक सियो धागो र टाक सँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8. Four, eight.

अनि श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 104.8.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320711 9800276888।
2: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
5: Four eight.

0: 104.8.
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आशा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
6: टुगेदर

0: आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।

0: फ्लैशबैक
1: हम तो कनाड़ी आई वो है एक खिलाड़ी उसके धंधे काले।

हत्तर थोतर से। राजनीत की बातें सुन के पुलिस न धर ले, चुप हो जाओ।

104.8.

0: ओल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423356।
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
2: One, oh, four, eight.

0: 104.8.
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको
3: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 MHz। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: 104.8.
1: Stay tuned.

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आस्था सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: ओल्ड प्यालेस शुक्रपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736।
1: मलाई ट्र्याक सुट चाहियो,
2: मलाई फ्रक,
3: मलाई पनि सुट,
4: अनि मलाई

एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

FM is 104.8 MHz. English all-time hits.

0: 104.8 MHz।
1: के तपाईँलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
2: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनेन्स कम्पनी लिमिटेड, चारखाल गुजुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
1: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ।

0: 1930 सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ।
0: 3556
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

104.8.

0: 아니 시간부터 일단 미리
1: 안 그렇구나.
2: 보이는 상점이 없는 상 FM 1 0 1 4.8

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज अहिले यहाँ सुन्दै हुनुहुन्छ। यति बेला दिनको 2 बजिसकेको छ। अब यहाँले केही सदाबहार नेपाली गीतहरू सुन्न सक्नुहुनेछ।

شغلي.

धनको बालो म स्याङ्ली बेलीको धनै जवान

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 33 43 7 से 36
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736। सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 98 41 28 98 20 मोबाइल नम्बर 98 41 28 98 20 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: कलर्स।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4223745 4223745, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: पथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: Natal, Natal.
1: Uncle, stretched a tailoring.
0: Yeah, baby, yeah.
2: Silver State, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

0: सात से छत्तीस
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8.
1: CJ.

श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको छ।

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि। सम्पर्क नम्बर 53 20 711 98 020 76 888।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: सात से छत्तीस
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: हामीता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

FM AJ 104.8.

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस सुप्रपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनुहुने महानुभाव हरुले मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 मा संपर्क गर्न सक्नुहुनेछ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि। सम्पर्क नम्बर 5320711 9802076888।
0: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 98 41 28 98 20, मोबाइल नम्बर 98 41 28 98 20 सम्पर्क गर्न सक्नुहुनेछ।

एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

6 बज्यो। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारण प्रारम्भ हुन्छ। एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या।

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.5।

0: सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्भर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टोरीको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज भाद्रपद महिनाको शुक्ल पक्षको पावन चतुर्थी तिथि, सनातन वैदिक परम्परामा आजको यस पवित्र दिनलाई श्री गणेश चतुर्थीका रूपमा अत्यन्तै श्रद्धा, भक्ति र भावका साथ मनाइन्छ। संसारमा कुनै पनि शुभ कर्मको प्रारम्भ गर्नु अघि, मण्डप बनाउनु अघि वा ज्ञानको नयाँ ढोका खोल्नु अघि हामी सबैभन्दा पहिले भगवान श्री गणेशलाई स्मरण गर्छौँ। तर किन त? के गणेशजी केवल हात्तीको शिर भएका एउटा पौराणिक पात्र मात्र हुनुहुन्छ, वा उहाँ हाम्रो शरीरभित्र लुकेको मुटु, मस्तिष्क र चेतनाको सन्तुलन हुनुहुन्छ? आदरणीय श्रोता, जबसम्म मानिसले आफ्नो जीवनमा चेतना र विवेकको दीप बाल्दैन, तबसम्म बाहिरी पूजाको कुनै अर्थ रहँदैन। आजको यो विशेष कार्यक्रममा हामी श्री गणेशको उत्पत्तिको पूर्ण र रहस्यमय पौराणिक गाथा, माता पिताको परिक्रमाको दिव्य आख्यान, चन्द्रमाको अहंकार र सेमन्तक मणिको कथा, अनि गणेश स्वरूपको गहिरो अध्यात्म शास्त्र र वर्तमान समाजका लागि यसको जीवन उपयोगी प्रेरणाको बारेमा चर्चा गर्नेछौँ।

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

तथा सत्य युगको हो। दिव्य स्वरूपले सुशोभित हिम्बत खण्डको सर्वोच्च शिखर कैलाश पर्वत भगवान शिव एकाग्र चित्तले महासमाधिमा लीन हुनुहुन्थ्यो। सोही समयमा माता जगदम्बा पार्वतीले स्नान गर्न जाने विचार गर्नुभयो। कैलाश पर्वतमा उहाँको निजी भवनको सुरक्षाका लागि कोही पनि नभएकाले माता पार्वतीले आफ्नो दिव्य शक्ति र शरीरको चन्दन केसर मिश्रित उपटनलाई एकत्रित गर्नुभयो। उहाँले त्यो माटो र चन्दनबाट एउटा अत्यन्तै रूपवान तेजस्वी र बलिष्ठ बालकको मूर्ति बनाउनुभयो। माता पार्वतीले आफ्नो प्राण ऊर्जाद्वारा त्यो बालकमा प्राण प्रतिष्ठा गरिदिनुभयो। बालक जीवित भएर खडा भयो। माता पार्वतीले त्यो बालकको मस्तक चुम्दै भन्नुभयो, हे पुत्र, तिमी मेरो मानस पुत्र हो। म स्नान गृहमा जाँदैछु। मेरो अनुमति बिना यो भवनको ढोकाबाट संसारको कुनै पनि प्राणी भित्र नआओस्। यो तिम्रो पहिलो धर्म हो। सो बालकले हातमा एउटा ठूलो दण्ड लौरो लिएर ढोकामा पहरा दिन थाले। आमा प्रतिको भक्ति र कर्तव्य उहाँको नसा नसामा बगिरहेको थियो। त्यही समयमा वर्षौंको महासमाधि पूरा गरी जगत पिता भगवान शिव माता पार्वतीको भवन तर्फ आउनुभयो। शिव सोझै भित्र प्रवेश गर्न खोज्दा बालकले आफ्नो दण्ड अगाडि सार्दै रोक्नुभयो। बालकलाई यो थाहा थिएन कि उहाँका सामुन्ने स्वयं ब्रह्माण्डका स्वामी महादेव खडा हुनुहुन्छ र शिवजीलाई पनि यो थाहा थिएन कि यो बालक माता पार्वतीको प्राणप्रिय पुत्र हो। तब भगवान श्री शिव भन्नुहुन्छ, हे अज्ञान बालक, तिमी कसलाई रोक्दैछौ? म यो कैलाशको स्वामी महादेव हुँ। पार्वती मेरो अर्धाङ्गिनी हुन्, मेरो बाटोबाट हट। तब बालक भन्दछन्, हे तपस्वी, हजुर जो सुकै हुनुहोस्, यो मेरी आमाको निजी भवन हो। आमाको आदेश बिना म ब्रह्मा विष्णु वा स्वयं काललाई पनि भित्र जान दिने छैन। यो मेरो कर्तव्य हो। बालकको अडान देखेर शिवजीका गणहरू नन्दी भृङ्गी र भूत प्रेतहरू बालकलाई हटाउन अघि बढे। तर बालकको अद्भुत शक्ति सामु शिवगणहरू परास्त भए। नन्दी र भृङ्गी भूमिमा पछारिए। आफ्ना गणहरूको पराजय देखेर महादेवको तेस्रो नेत्र क्रोधले प्रज्वलित भयो। महाप्रलयको वातावरण सिर्जना भयो। शिवजीले आफ्नो अमोध त्रिशूल चलाउनु भयो र एकै प्रहारमा बालकको शिर धडबाट अलग गरिदिनु भयो। बालक निष्प्राण भएर लडे। स्नान सकेर बाहिर आउनुभएकी माता पार्वतीले जब आफ्नो पुत्रको रक्त रञ्जित छिन्न भिन्न शव देख्नुभयो तब उहाँको मुटु फाट्यो। उहाँको आँसु महाप्रलयको जल प्रपात बन्यो। माता पार्वतीले महाकाली र आदिशक्तिको विकराल रूप धारण गर्नुभयो। मेरो पुत्रको हत्या भयो। जसले मेरो निर्दोष बालकको प्राण लियो अब त्यो ब्रह्माण्डमा रहँदैन। म सम्पूर्ण सृष्टि सूर्य चन्द्र तारा देवताहरूलाई भस्म गरिदिन्छु। ब्रह्माण्ड काप्न थाल्यो। ब्रह्मा विष्णु र सम्पूर्ण देवताहरू माता पार्वतीको चरणमा परेर क्षमा माग्न थाले। भगवान शिवको क्रोध पनि शान्त भयो। उहाँलाई आफ्नो गल्तीको बोध भयो। भगवान शिव तब भन्नुहुन्छ, हे देवी, शान्त हो, तिम्रो पुत्र नष्ट भएको छैन, म उसलाई पुनः जीवन दिनेछु। तब भगवान शिवले भगवान श्री विष्णुलाई उत्तर दिशातर्फ गरेर सुतिरहेको आमाको ममता पाउँदै गरेको कुनै प्राणीको शिर ल्याउन आदेश दियो। तब विष्णु भगवानले एउटा दिव्य र ज्ञानी हात्ती गजको बच्चाको शिर लिएर आउनुभयो। भगवान शिवले त्यो हात्तीको शिर बालकको धडमा जोडिदिनुभयो र ब्रह्माजीका साथै सबै देवताहरूले मन्त्र उच्चारण गरी बालकमा पुनः प्राण संचार गराए। बालक जीवित भएर उठे।
माता पार्वतीले आफ्नो पुत्रलाई छातीमा लगाउनु भयो र सम्पूर्ण देवताहरूले बालकलाई आशीर्वाद र दिव्य शक्तिहरू प्रदान गरे। तब भगवान शिवले बालकको मस्तकमा हात राख्दै घोषणा गर्नुभयो, हे पुत्र, तिमी आजदेखि मेरा सम्पूर्ण गणहरूका स्वामी अर्थात् गणपति भयौ। यो ब्रह्माण्डमा कुनै पनि यज्ञ, पूजा, विवाह वा मङ्गल कार्य गर्दा सबैभन्दा पहिले तिम्रो पूजा गरिनेछ। जसले तिमीलाई प्रथम पूज्यको रूपमा स्मरण गर्दैनन् उसका सम्पूर्ण पुण्यहरू निष्फल हुनेछन् र कार्यमा विघ्न आउनेछ। त्यसैले तिमी विघ्नहर्ता भनेर चिनिनेछौ।

0: सोच र समझदारीको सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टिको लागि

0: आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।

श्री गणेशको बुद्धिमत्ता र विवेक दर्शाउने एउटा अत्यन्तै प्रेरक र पौराणिक कथा छ। एकपटक देवर्षि नारद कैलाशमा एउटा दिव्य ज्ञानको फल अर्थात् अमृत फल लिएर आउनुभयो। त्यो फल यस्तो थियो, जसले खान्छ उही ब्रह्माण्डको परम ज्ञानी हुनेछ। माता पार्वती र शिवजीले आफ्ना दुई पुत्रहरू कार्तिकेय र गणेशजीलाई अगाडि बोलाउनु भयो। तर समस्या के थियो भने त्यो फल काट्न मिल्दैन थियो, कुनै एकले मात्रै खानु पर्थ्यो। तब भगवान शिवले भन्नुभयो, तिमीहरू दुवै मेरा प्रिय पुत्र हौ, त्यसैले जसले सबैभन्दा पहिले यो सम्पूर्ण ब्रह्माण्डको तीन पटक परिक्रमा गरेर कैलाश फर्किन्छ उसैलाई यो फल दिइनेछ। यो सुन्नासाथ कार्तिकेय आफ्ना तीव्र गतिको सवारी मयूरमा सवार भएर तीव्र गतिमा ब्रह्माण्ड परिक्रमाको लागि उड्नुभयो। यता गणेशजीको सवारी त सानो मुसा थियो। गणेशजीले सोच्नुभयो, मेरो गतिले त यो ब्रह्माण्ड घुम्न सकिँदैन। गणेशजीले आफ्नो परम विवेकको प्रयोग गर्नुभयो। उहाँले आफ्ना माता पार्वती र पिता परमेश्वर शिवलाई दिव्य आसनमा बसाउनुभयो। उहाँले माता पिताको चरण स्पर्श गरी भक्तिपूर्वक तीन पटक उहाँहरूको परिक्रमा गर्नुभयो र हात जोडेर उभिनुभयो। तब शिव र पार्वती आश्चर्य एवं प्रसन्न भएर भन्नुहुन्छ, हे गणेश, तिमी ब्रह्माण्ड परिक्रमा गर्न गएनौ, यहाँ माता पिताको परिक्रमा किन गयौ? तब गणेशजी विनम्र र ज्ञानी स्वरमा भन्नुहुन्छ, हे पूज्य माता पिता, वेद र शास्त्रहरू भन्छन् कि सम्पूर्ण ब्रह्माण्ड, सम्पूर्ण तीर्थ र सम्पूर्ण लोक माता पिताको चरण कमलमा निहित हुन्छ। आफ्ना आमा बाबु भन्दा ठुलो ब्रह्माण्ड यो संसारमा केही छैन। मैले हजुरहरूको परिक्रमा गरेर सिङ्गो ब्रह्माण्डको परिक्रमा गरिसकेँ। गणेशजीको यो अगाध ज्ञान, विवेक र माता पिता प्रतिको भक्ति देखेर शिव पार्वती अश्रुपूरित हुनुभयो। भगवान शिवले त्यो अमृत फल गणेशजीलाई सुम्पिँदै भन्नुभयो, हे गणेश, गति भन्दा ठुलो विवेक हो, तिमी नै यो ब्रह्माण्डका सबैभन्दा ज्ञानी र बुद्धिमान पुत्र हौ।

0: कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320711 9820076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
8: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
9: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
8: सेमिनार गोष्ठीका लागि उपयुक्त
9: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
8: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
9: सम्पर्क नम्बर
8: 9141470164,
9: 9832545054,
8: 9849528781।
10: NBL अटो लोन।
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01597122 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

गणेश चतुर्थीसँग एउटा चेतावनीमूलक कथा पनि जोडिएको छ। गणेश चतुर्थीका दिन गणेशजी भक्तहरूले चढाएको मोदक, लड्डु र खीर खाएर आफ्नो सवारी मुसामा चढी भ्रमण गर्दै हुनुहुन्थ्यो। अत्याधिक मोदक अर्थात् लड्डु खाएकाले उहाँको पेट निकै ठुलो भएको थियो। अकस्मात बाटोमा एउटा कालो सर्प आयो, जसलाई देखेर मुसा तर्सियो र गणेशजी भुइँमा लड्नुभयो। उहाँको हातबाट मोदकहरू भुइँमा छरिए। गणेशजी शान्त भएर ती मोदकहरू पुनः आफ्नो हातमा राख्नुभयो र सर्पलाई कम्मरमा पेटी बनाएर बाँध्नुभयो। यो दृश्य आकाशबाट आफ्नो सौन्दर्य र उज्यालोको अहंकार बोकेका चन्द्रमाले हेरिरहेका थिए। चन्द्रमाले गणेशजीको हात्तीको मुख अनि ठूलो पेट र लडेको दृश्य देखेर ठूलो स्वरमा उपहास गरे।

कसैको शारीरिक बनावट वा लासारीमाथि उपहास गर्नु अहंकारको पराकाष्ठा हो। गणेशजीले चन्द्रमालाई पाठ सिकाउन श्राप दिनुभयो। हे चन्द्रमा, तिमीलाई आफ्नो रूपको यति धेरै घमण्ड छ। आज भाद्र शुक्ल चतुर्थीका दिन जसले तिम्रो अनुहार हेर्नेछ उसमाथि समाजमा झुटो लाञ्छना र चोरीको कलङ्क लाग्नेछ। तब चन्द्रमा लज्जित भएर समुद्रको पानीमा लुके। संसारमा अन्धकार छायो। पछि देवताहरूको प्रार्थना र चन्द्रमाको पश्चातापपछि गणेशजीले श्रापलाई कम गर्दै भन्नुभयो, वर्षको अन्य दिन चन्द्रमाको पूजा हुनेछ, तर भाद्र शुक्ल चतुर्थीका दिन चन्द्र दर्शन गरेमा कलङ्क लाग्नेछ। यदि कसैले भूलवश हेरेमा श्रीमद् भागवतको श्रीमन्तक मणिको कथा सुनेपछि मात्रै यो दोष काटिनेछ। आदरणीय श्रोता, अहिलेसम्म हामीले कथाहरू सुन्यौं। अब आउनुहोस्, गणेशजीको त्यो स्वरूपभित्र लुकेको योग शास्त्र र अध्यात्म शास्त्रलाई बुझौं। मानव शरीरमा 7 मुख्य चक्रहरू हुन्छन्। तीमध्ये सबैभन्दा तल्लो र पहिलो चक्र हो मूलाधार चक्र। भगवान श्री गणेश मूलाधार चक्रका अधिष्ठात्री देव हुनुहुन्छ। जबसम्म मूलाधार चक्र सन्तुलित हुँदैन, तबसम्म मानिसको ध्यान, कुण्डलिनी शक्ति र आध्यात्मिक उन्नति यो असम्भव छ। त्यसैले कुनै पनि साधना अघि गणेशजीको पूजा गरिन्छ। आदरणीय श्रोता, गणेशका विभिन्न अङ्गहरूको दिव्य प्रतीक, हात्तीको ठूलो शिर यो महाबुद्धिको प्रतीक हो। मानिसले आफ्नो सोचलाई सानो र संकुचित होइन, हात्तीको शिर जस्तै विशाल बनाउनु पर्छ। भगवान श्री गणेशको सानो आँखा यो सूक्ष्म दृष्टि र एकाग्रताको प्रतीक हो। बाहिरी संसारका व्यर्थ कुरा हेर्नुभन्दा आफू भित्र हेर्ने यो अभ्यास गर। ठूलो कान यो श्रवण शक्ति र धैर्यको प्रतीक हो। ज्ञानी मानिसले धेरै सुन्छ र कम बोल्छ। सुन्ने धैर्य नै बुद्धि विकासको पहिलो जग हो। सुण अर्थात् विवेक। हात्तीको सुण यति लचिलो हुन्छ कि यसले विशाल रुखलाई उखेल्न पनि सक्छ र भुइँमा खसेको मसिनो घाँस पनि टिप्न सक्छ। यसले सिकाउँछ कि जीवनमा परिस्थिति अनुसार बलियो र मसिनो दुवै बन्न सक्ने अनुकूलता हुनुपर्छ। आदरणीय श्रोता, अहिलेको 21 शताब्दीको आधुनिक मानव जीवनलाई हेरौँ। आज हामी गणेश चतुर्थी मनाउँदैछौँ, ढोल बजाउँदैछौँ, मन्दिरहरूमा पूजा हुँदैछ, विभिन्न गणेश मन्दिरहरूमा मन्दिरलाई सजाएर उत्सव मनाइँदैछ। तर के हामीले गणेशको एउटा पनि गुण जीवनमा उतारेका छौँ त? आज मानिससँग डिग्री छ तर विवेक छैन, प्रविधि छ तर धैर्य छैन, सामाजिक सञ्जालमा हजारौं साथी छन् तर कसैको दुःख सुनिदिने गणेशको जस्तो ठूलो कान कसैसँग छैन। आदरणीय श्रोता, आजको समाजका मुख्य 3 विघ्नहरू र गणेशजीको प्रेरणा लिनु जरुरी छ। आवेश र असहनशीलता। आज मानिस सानो कुरामा रिसाउँछ, सम्बन्ध तोड्छ र अपसादमा अर्थात् डिप्रेसनमा जान्छ। गणेशजीको ठूलो पेटले सिकाउँछ, जीवनमा आउने अपमान, दुःख, आलोचना र उतार चढावलाई आफ्नो पेटभित्र पचाउन सिक। सडकमा पोख्दै नहिड। माता पिताको उपेक्षा। आज धेरै युवाहरू आफ्ना वृद्ध आमा बाबुलाई वृद्ध आश्रम पठाएर ईश्वर खोज्न मन्दिर धाउँछन्। गणेशजीको कथाले स्पष्ट भन्छ, माता पिताको चरण नै संसारको सबैभन्दा ठूलो मन्दिर र ब्रह्माण्ड हो। अहंकार र प्रदर्शन। चन्द्रमाको कथाले चेतावनी दिन्छ कि यदि तिमीसँग सुन्दरता, धन वा पद छ भने त्यसको घमण्ड नगर। अर्काको गरिबी वा दुर्दशामाथि हाँस्ने मानिसलाई समयले एक दिन कलङ्कित बनाइदिन्छ। आदरणीय श्रोता, भगवान श्री गणेश कुनै टाढाका देवता हुनुहुन्न। उहाँ त हामी भित्रै रहेको सद्बुद्धि, धैर्य, मात्र पितृ भक्ति र विघ्न नाशक आत्मबल हुनुहुन्छ। आउनुहोस्, यो गणेश चतुर्थीमा हामी संकल्प गरौं, आफ्नो मनभित्रको अहंकारको चन्द्रमालाई त्याग्नेछौं।
आफ्ना आमा बाबुलाई ब्रह्माण्ड सरह सम्मान गर्नेछौँ र अरूको कुरा ध्यानपूर्वक सुन्ने धैर्यवान बन्नेछौँ। श्री गणेश चतुर्थीको यस पावन अवसरमा सम्पूर्ण आदरणीय श्रोता, यहाँहरूमा विघ्नहर्ता श्री गणेशले सर्व विघ्न विनाश गरी सुख शान्ति सुस्वास्थ्य र परम विवेक प्रदान गरून्। हार्दिक मङ्गलमय शुभकामना। जय श्री गणेश।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320711 98026788।
2: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: समझदारीको सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ

0: टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।

0: आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।

0: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470161,
5: 9032454,
4: 9049528781।
6: एनबीएल अटो लोन।
7: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
10: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
9: त्यसैले शुद्धता नै खोजौं।
11: जेजे ज्वेलर्स
12: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
13: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
14: सम्पर्क नम्बर 5320711, 9820276888।
9: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

आदिम श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिबहानीय साखे 1948, सृष्टितो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, भाद्र महिनाको 30 गते मङ्गलबार, तदनुसार सेप्टेम्बर महिनाको 15 तारिक सन 2026 भाद्रपद शुक्ल पक्ष, चौथी तिथि स्वाति नक्षत्र इन्द्र आनन्दादि योग विष्टिकरण ध्वज योगा। आज चन्द्रमा तुला राशिमा अवस्थित श्री सूर्य दक्षिणायण, यो महिना श्री सूर्य सिंह राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:39 सूर्योदय हुनेछ। आदरणीय श्रोता, आज ऋषि पञ्चमी व्रत, आज सप्त ऋषिको पूजा गरिन्छ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु। हस्त दर्शन एवं भूमि बन्दन।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभिङ,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आशा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर